0: سامعین، ابھی آپ عبدالعزیز کی آواز میں یہ غزل سن رہے تھے۔ تو سامعین، یہ تھا ہمارا آج کا پروگرام آفشار غزل۔ اسی کے ساتھ اپنی میزبان فرحین اقبال کو دیجیے اجازت۔ خدا حافظ۔
1: श्रोताओं, अभी आप सुन रहे थे कार्यक्रम उर्दू मजलिस। ये आकाशवाणी दिल्ली का इंद्रप्रस्थ चैनल है। और लीजिए, आप सुनते हैं समाचार।